0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभेल।
3: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
4: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
5: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
6: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र लाखेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: अध्यात्म ज्योति प्रस्तुत गर्दछ अनुरोध भजन संगीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अनुरोध भजन संगीतमा। म प्रस्तोता युवेन्द्र। अबको करिब करिब एक घण्टा म यहाँसँग यहाँकै अनुरोध भजन लिएर रहनेछु। यहाँले यो कार्यक्रम अवधिभर आफूले सुन्न चाहनु भएको भजन हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मार्फत अनुरोध गर्न सक्नुहुनेछ र कार्यक्रम अवधिभर यहाँले सुन्न खोज्नु भएको भजन म यहाँ समक्ष प्रस्तुत गर्नेछु। त कार्यक्रमलाई भनी अगाडि बढाउँदैछु प्रस्तुत यो भजनबाट।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा अहिले यहाँ आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ भजन अनुरोधको निमित्त हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 यहाँले टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन सङ्गीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार
2: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ। कार्यक्रम अवधिभर अहिले यहाँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ र यो कार्यक्रम अवधिभर म यहाँले सुन्न खोज्नु भएको भजन यहाँ समक्ष प्रस्तुत गर्नेछु।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ कार्यक्रम अवधिभर अहिले यहाँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ र यो कार्यक्रम अवधिभर म यहाँले सुन्न खोज्नु भएको भजन यहाँ समक्ष प्रस्तुत गर्नेछु

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही समय व्यावसायिक सन्देशहरू, त्यस पश्चात पुनः म यहाँकै अनुरोध

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टि को लागि
1: कति चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
3: सम्पर्क नम्बर
2: 9841470164
3: 9032454
2: 9849528781
4: FM अध्यात्म ज्योति शांति रेडियो

साँझ 7 बजेदेखि 8 बजे सम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। मंगलवार बिहान 8 बजेदेखि 9

पवित्र पुरुषोत्तम महिनाको 25 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गत 25 औं अध्याय।

सुतजी आज्ञा गर्नुहुन्छ, हे परम पावन समष्टि चेतनामा लीन अस्तित्वको गहिरो ज्ञान भएका र नैमिषारण्यको यस शान्त एवं ऊर्जावान तपोभूमिमा आत्म अन्वेषणको महायज्ञमा दीक्षित हुनुभएका सोनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 24 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढ धनुवालाई सुनाइएको महर्षि अगस्त्य र राजा चित्रबाहुको त्यो प्रतीकात्मक इतिहास श्रवण गर्नुभयो। हजुरहरूले बुझ्नुभयो कि कसरी पूर्व जन्ममा मणिग्रीव नामको एउटा चेतनाहीन दरिद्र र मानसिक अन्धकारमा बाँचेको व्यक्तिले पनि पुरुषोत्तम मासको ऊर्जामा सानो आन्तरिक प्रकाश प्रतीकात्मक दीपदान बाल्दा उसको जीवनमा चेतनाको कति ठूलो रूपान्तरण र ऐश्वर्य उदय भयो। अब यस 25 अध्यायमा यो आध्यात्मिक यात्रामा एउटा अत्यन्तै महत्वपूर्ण र क्रियात्मक मोडमा प्रवेश गर्दछ। कुनै पनि साधना ध्यान वा आन्तरिक अनुशासन तब मात्र पूर्ण र फलदायी हुन्छ जब त्यसलाई सचेत रूपमा एकीकृत गरिन्छ, जसलाई शास्त्रमा उद्यापन भनिएको छ। उद्यापन केवल कर्मकाण्ड होइन, यो त आफ्नो साधनाको ऊर्जालाई आत्मसात गर्ने र अहंकारलाई पूर्ण रूपमा विसर्जन गर्ने कला हो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे प्रतापी राजन दृढ धनुवा, जब राजा चित्रबाहुको त्यो अलौकिक रूपान्तरणको कथा समाप्त भयो तब राजा दृढ धनुवाको हृदयमा परम चेतना भगवान श्री पुरुषोत्तम प्रति अगाध श्रद्धा र भक्तिको उदय भयो। उहाँको अहंकार पग्लियो र आँखामा कृतज्ञताको आँसु छल्किए। राजा दृढ धनुवाले आफ्ना दुवै हात जोडेर मस्तक झुकाउँदै महायोगी महर्षि वाल्मीकिका चरण कमलमा प्रार्थना गर्दै भन्नुभयो, हे ज्ञानका सागर, हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको मर्म र अमृत हे ज्ञानका सागर हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको मर्म अमृत जस्तै पावन छ, जसले मेरो मनको अज्ञानता र भ्रमको अन्धकारलाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। हे महात्मन, हजुरले मलाई आन्तरिक प्रकाशको महत्व र हजुरले मलाई आन्तरिक प्रकाश अर्थात् दीपदानको महत्व त सविस्तार बताउनु भयो, अब कृपा गरेर मलाई यो बुझाइदिनुहोस् कि यस साधनालाई आफ्नो जीवनमा कसरी स्थापित र एकीकृत उद्यापन गर्न सकिन्छ, यसको मानसिक र आध्यात्मिक विधि के हो, हामीले आफ्नो चेतनालाई कुन स्तरमा उठाएर यस साधनाको पूर्णता पाउने हो, कृपा गरी यो बुझाइदिनुहोस्। राजाको यस्तो निष्कपट र गहिरो जिज्ञासा सुनेर महर्षि वाल्मीकि बडो प्रसन्न हुनुभयो। उहाँले भन्नुभयो, हे राजन, तिमीले अत्यन्तै उत्तम र लोक कल्याणकारी प्रश्न सोध्यौ। उद्यापन बिना गरिएको साधना त्यो वृक्ष जस्तै हो जसमा फल लाग्नु अघि नै हेलचाह छोडिन्छ, अत म तिमीलाई यसको वास्तविक आध्यात्मिक रहस्य बताउँछु, ध्यान दिएर सुन। उद्यापनको लागि सबैभन्दा पहिले समयको छनौट जरुरी छ। उद्यापनको लागि कृष्ण पक्षको अष्टमी नवमी वा चतुर्दशीलाई उत्तम मानिएको छ। चन्द्रमा मनको प्रतीक हो र कृष्ण पक्षमा चन्द्रमा क्षीण हुँदै जान्छ। यसको आध्यात्मिक अर्थ हुन्छ, जब साधकले आफ्नो म भन्ने अहंकार र सांसारिक मनलाई पूर्ण रूपमा क्षीण वा शान्त बनाउँछ तब मात्र ऊ पूर्णताको अधिकारी बन्दछ। साधक सूर्योदय भन्दा अगाडि जब प्रकृति शान्त र दिव्य ऊर्जाले भरिएको हुन्छ तब बिउजनु पर्छ। यो समय आफ्ना विचारहरूलाई सफा गर्ने र आफ्नो केन्द्र राधा कृष्ण अर्थात् प्रकृति र पुरुषको सन्तुलनमा स्थिति हुने दिन हो। साधक नित्य ब्रह्म मुहूर्तमा जागरण गर्नुपर्दछ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, यस साधना

को पूर्णता को लागी 30 ज्ञानी र सदाचारी आत्माहरूलाई आमन्त्रित गर्ने विधान छ। यो संख्या केवल व्यक्तिहरूको मात्र होइन, बरु महिनाका 30 दिनहरूको प्रतीक हो, जसको वास्तविक अर्थ हुन्छ जीवनका प्रत्येक दिन र प्रत्येक क्षणलाई पवित्र र आदरणीय मान्नु। जब हामी अरूलाई आदरपूर्वक सेवा र भोजन अर्पण गर्दछौं, तब हामी वास्तवमा आफ्नो संकुचित घेराबाट बाहिर निस्केर समष्टि चेतनासँग जोडिरहेका हुन्छौं। यदि कसैसँग भौतिक साधनको कमी छ भने शास्त्रले लचकता दिएको छ, उसले 5 वा 7 जनालाई मात्र पनि आमन्त्रित गर्न सक्दछ, किनभने परम चेतनाले हाम्रो भौतिक वस्तु वा संख्या हेर्दैन। उसले त केवल हाम्रो भाव र श्रद्धाको मूल्याङ्कन गर्दछ। सामर्थ्य हुँदाहुँदै पनि कन्जुसाई गर्नुको अर्थ यो अहंकार हो, यो लोभीपन हो। सामर्थ्य नहुँदा चिन्तित हुनु यो भने अज्ञानता हो। मध्याह्न समयमा एउटा सुन्दर र पवित्र मण्डप र 4 कलशको स्थापना गरिन्छ। यसको भौतिक रूप जस्तो भए पनि यसको आध्यात्मिक रूप अत्यन्तै गहिरो छ। मण्डप यो हाम्रो शरीर र मनको प्रतीक हो, जसलाई सफा, सात्विक र व्यवस्थित राख्नुपर्छ। 4 कलश, यी 4 कलशहरू 4 दिशा र 4 वेदका प्रतीक हुन्, जसले हाम्रो जीवनका 4 आयाम धर्म, अर्थ, काम र मोक्षलाई सन्तुलित बनाउने संकेत गर्दछन्। यी 4 कलशहरूमा भगवान श्री विष्णुका 4 दिव्य स्वरूप चतुर्व्यूहको आह्वान गरिन्छ, जुन मानव चेतनाका 4 अवस्थाहरू हुन्। भगवान वासुदेव, उहाँ शुद्ध चेतना, आत्मा र सर्वव्यापकताको प्रतीक हुनुहुन्छ। भगवान शंकरसन अर्थात हलधर, मानसिक शक्ति, अहंकारको शुद्धिकरण र धैर्यको प्रतीक उहाँ हुनुहुन्छ। तेस्रोमा भगवान प्रदुम्न, उहाँ उच्च बुद्धि, विवेक र सृजनात्मक ऊर्जाको प्रतीक हुनुहुन्छ। चौथोमा भगवान अनिरुद्र, उहाँ नियन्त्रित मन र वर्तमान क्षणमा उपस्थित रहने क्षमताको प्रतीक हुनुहुन्छ। जब साधकले यी 4 तत्त्वलाई आफ्नो भित्र सन्तुलित गर्दछ, तब उसको आन्तरिक वातावरण नै वैकुण्ठ, जहाँ कुनै कुण्ठा वा मानसिक विकार हुँदैन भन्न पुग्दछ। मुख्य साधना गर्नु अघि प्रायश्चित र देह शुद्धिको विधान छ। यसको अर्थ आफ्ना पुराना नकारात्मक संस्कार, अपराध बोध र पापहरूसित मानसिक रूपमा मुक्त हुनु हो। जबसम्म मन विगतको बोझबाट मुक्त हुँदैन, तबसम्म ध्यान गहिरो हुन सक्दैन। त्यसपछि साधकले आफ्नो जीवन सङ्गिनी स्त्री ऊर्जाको साथमा बसेर पूजा गर्नुपर्दछ। यो संसारमा प्रकृति र पुरुष अर्थात् ईडा र पिङ्गलाको सन्तुलनको प्रतीक हो। मण्डपमा प्रज्वलित गरिने 4 अखण्ड दीपहरू हाम्रा 4 अन्तस्करण, मन, बुद्धि, चित्त र अहंकारलाई सधैँ सजग र प्रकाशमान राख्ने प्रतीक हुन्। साधनाले जब परिपक्वता लिन्छ, तब साधकले परम चेतनालाई अर्घ अर्पण गर्दछ। अर्घ अर्पण गर्दा यो मन्त्र उच्चारण गर्नुपर्दछ। नमस्कार प्रपन्नाय राधा शैतमे अर्घ गृहणवे, अर्थात् हे प्रकृति र पुरुषका साक्षात स्वरूप, म आफ्नो सम्पूर्ण अहंकार र अस्तित्व हजुरको चरणमा समर्पण गर्दछु। मेरो यो सचेत अर्घ स्वीकार गर्नुहोला। त्यसपछि साधकले साष्टाङ्ग दण्डवत प्रणाम गर्नुपर्दछ। भुइँमा सिधा सुतेर प्रणाम गर्नुको अर्थ वैज्ञानिक र आध्यात्मिक अर्थ हो आफ्नो अहंकारलाई भुइँमा खसालेर पूर्ण रूपमा शून्य हुनु। जब मनुष्य शून्य हुन्छ, तब मात्र ऊ अनन्तसँग एकाकार हुन सक्छ। आदरणीय श्रोता, यस अध्यायमा वस्त्र, अन्न, जुत्ता र विभिन्न वस्तुहरूको दानको चर्चा छ, जसलाई रूढिवादी नजरले हेर्दा यो केवल वस्तु लेनदेन देखिन्छ, तर यसको वास्तविक आध्यात्मिक दर्शन अनाशक्ति भाव हो। वस्त्र र आभूषणको दान यसले सिकाउँछ कि बाह्य पहिचान र भौतिक सुन्दरता स्थायी होइनन्। आफूसँग भएका उत्तम वस्तुहरू अरूलाई सहजै सुम्पिन सक्नु यो मनको उदारता हो। 8 प्रकारका पद र जुत्ताको दान यो जीवनको यात्रामा हिँड्ने अन्य यात्रुप्रति करुणा र सहानुभूतिको प्रतीक हो। जुत्ताको दानले सिकाउँछ कि अध्यात्मको मार्गमा हिँड्ने साधकका खुट्टामा नम्रता हुनुपर्छ र उसले अरूको मार्गलाई पनि सहज बनाउन मद्दत गर्नुपर्छ।
त्यस्तै श्रीमद् भागवत

सहानुभूतिको प्रतीक हो। जुत्ताको दानले सिकाउँछ कि अध्यात्मको मार्गमा हिँड्ने साधकका खुट्टामा नम्रता हुनुपर्छ र उसले अरूको मार्गलाई पनि सहज बनाउन मद्दत गर्नुपर्छ। त्यस्तै श्रीमद् भागवत

सहानुभूतिको प्रतीक हो। जुत्ताको दानले सिकाउँछ कि अध्यात्मको मार्गमा हिँड्ने साधकका खुट्टामा नम्रता हुनुपर्छ र उसले अरूको मार्गलाई पनि सहज बनाउन मद्दत गर्नुपर्छ। त्यस्तै श्रीमद् भागवतमा

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखानामा निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदी का सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। एफएम अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9800183007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9049525781।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली।

0: ਸੁਣਦੇ ਯੂਨਿਟਾ ਐਫਐਮ ਅਧਿਆਤਮ ਜੋਤੀ ਜੋਤੀ।
1: ਅਧਿਆਤਮ ਜੋਤੀ ਅਧਿਆਤਮ।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808030007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौँ।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 9808086।
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

कार्यक्रम समर्पण आदरणीय श्रोता, अहिले यहाँ कार्यक्रम समर्पण सुन्दै

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिनी।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्स।

0: अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान, कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 9800183007।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस,
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9832545054,
2: 9849528781।
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, कार्यक्रम समर्पण आजको लागि यति नै र अहिलेलाई भने यस कार्यक्रमबाट म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। नमस्ते।

0: सुंदर यूनुंचा एफएम और ठहरतम जोड़ती जोड़ती
1: अध्यात्म जोड़।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सुपर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि तिर
3: दुखाइ सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
2: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
3: अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
4: सम्पर्क 9808300007।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौं।
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9808688।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिन।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz. Yeah, I'm here. I'm here for now. Is it me?
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: சுச்சே பாட்டு
1: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

1048.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: अइया भने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: 1048.
1: कोइले आया एकातीर कोइले अर्कोतीर दुखाइले जिन्दगीमा जहिले पनि पीर
2: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भने दिन गए आराम छ अहिले, अर्थबुस्ट रोजिकन राम्रो गरे मैले।
2: अर्थबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
6: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

1048.

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736। सिल्वर स्टेट, सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम।
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र
2: सुधा 1048

0: 1048.
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासु आमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज

0: अमेरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
1: टुगेदर वी डेलिभर
2: दुखाई सहेर बस्नु पर्ने दिन अब गए घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थो बुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट अर्थो बुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ

104.8.

0: 1048.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: Thank you.

0: 104.8.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
3: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
0: One oh four eight.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048. Sit

0: भइरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
1: टुगेदर वी डेलिभर

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: जय माता दी गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट, एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227453356।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

Why? Boss.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

श्रोता दिनको दुई बजिसकेको छ। अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 MHz सुन्ने हुनुहुन्छ। अब म प्रस्तुत युवादित्य यहाँलाई के नेपाली चलचित्रका गीतहरू सुनाउनेछु।

आदरणीय श्रोता, रेडियो अध्यात्म ज्योति 104.8 MHz अहिले यहाँ सुन्दै हुनुहुन्छ र म प्रस्तुत युवादित्य यहाँले कि नेपाली चलचित्रका गीतहरू सुनाइरहेको छु।

0: जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
1: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: आदरणीय श्रोता, यति बेला नेपाली चलचित्रका गीतहरू रेडियो अध्यात्म ज्योति 104.8 MHz बाट यहाँ सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आदरणीय श्रोता, यति बेला नेपाली चलचित्रका गीतहरू रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जबाट यहाँ सुन्दै हुनुहुन्छ।

हवस् त आत्मीय श्रोता, आजको लागि कार्यक्रमको समय यहीँ पुरा भएको हुँदा अब छुट्टिने समय, म प्रस्तुत युवादित्य बिदा माग्दछु। अर्को कार्यक्रममा पक्कै पनि भेट हुनेछ। तबसम्मलाई नमस्कार। Four eight.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4223745 4223745, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: down.
1: Out, out. Shreshta tailoring.
0: Yeah, baby, yeah.
2: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227545356।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भने दिन गए आराम छ अहिले, अर्थ बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थ बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थ बुस्ट, नजिकको फार्मेसी वा

0: आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: टिक्सी ब्रांड को अंतरराष्ट्रीय स्तर का उत्पादन
2: उच्च स्तरीय 100% सूती बाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
1: जेन्स को लागि टिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र टिक्सी गिलेक्स भेस्ट लेडीज को लागि टिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
3: टिक्सी फर द कम्फर्टेबल यू।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि। सम्पर्क नम्बर 5320411 98026788।
4: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
6: FMAG 104.8 MHz।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

FM अध्यात्म ज्योति 104.8 MHz सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: तैर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: पिक्सी ब्रांड को अंतरराष्ट्रीय स्तर का उत्पादन
2: उच्च स्तरीय 100% सूती बाट निर्मित पसिना सोच्ने हलुका टिकाऊ र मुलायम इनरवेयर
1: जेन्ट्स को लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडीज को लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
3: पिक्सी फर द कम्फर्टेबल यू
4: आजकल शुद्धता पाउन कति गाह्रो
1: सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडीज को लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
3: पिक्सी फर द कम्फर्टेबल यू
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ
4: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि
8: सम्पर्क नम्बर

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: थाहा कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ। त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

248. One oh 4 8.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: कहिले अय्या एकातिर, कहिले अर्कोतिर, दुखाइले जिन्दगीमा जहिले पनि पिर,
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
2: अय्या भने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
3: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
4: मेरो सासु आमा गाउँबाट आउनु भएको, खाना खान पटक्कै नमान्ने, जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने। हुन पनि हो, खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु। तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले, घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन।
5: जयश्री फुड्स प्रालीद्वारा उत्पादित झलक, शुभ लगन र माइती घर चामल, स्वाद र सन्तुष्टिको लागि।
6: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
7: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर।
6: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
8: पिक्सी फर द कम्फर्टेबल यू।
9: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
10: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
9: त्यसैले शुद्धता नै खोजौँ।
11: जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
12: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
13: सम्पर्क नम्बर 5320411, 9820076888।
9: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार आदरणीय श्रोता, स्वागत अनि अभिवादन कार्यक्रम भक्ति संध्यामा। आज बुधबार अहिले 8 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ आज बिहानको कार्यक्रम अनुरोध भजन संगीतमा प्रसारित भजनहरूको पूर्ण अंश।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वाद।

0: साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वाद।
1: ब्रोजन शोल्डर होस् वा सायतिका, सबैको समाधान हो अर्थबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिनको यी व्यावसायिक सन्देशहरू पश्चात कार्यक्रममा भजनहरूको श्रृङ्खला जारी नै रहनेछ।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: अब घर घरमा मंगलम, सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टिको लागि।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: एसी सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 98 0 18 30 0 0 7।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345054,
1: 9849528781।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, आजको लागि कार्यक्रम भक्ति सन्ध्या यति नै। अहिले साँझको 8 बज्दैछ। हाम्रो यो आध्यात्मिक यात्रा जारी नै रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। म सभ्यता तिवारी भने अहिलेको लागि बिदा हुन्छु। नमस्कार।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 25 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गत 25 औं अध्याय।

सुतजी आज्ञा गर्नुहुन्छ, हे परम पावन समष्टि चेतनामा लीन, अस्तित्वको गहिरो ज्ञान भएका र नैमिषारण्यको यस शान्त एवं ऊर्जावान तपोभूमिमा आत्म अन्वेषणको महायज्ञमा दीक्षित हुनुभएका सोनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 24 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई सुनाइएको महर्षि अगस्त्य र राजा चित्रबाहुको त्यो प्रतीकात्मक इतिहास श्रवण गर्नुभयो। हजुरहरूले बुझ्नुभयो कि कसरी पूर्वजन्ममा मणिग्रीव नामको एउटा चेतनाहीन दरिद्र र मानसिक अन्धकारमा बाँचेको व्यक्तिले पनि पुरुषोत्तम मासको ऊर्जामा सानो आन्तरिक प्रकाश प्रतीकात्मक दीपदान बाल्दा उसको जीवनमा चेतनाको कति ठूलो रूपान्तरण र ऐश्वर्य उदय भयो। अब यस 25 अध्यायमा यो आध्यात्मिक यात्रामा एउटा अत्यन्तै महत्वपूर्ण र क्रियात्मक मोडमा प्रवेश गर्दछ। कुनै पनि साधना, ध्यान वा आन्तरिक अनुशासन तब मात्र पूर्ण र फलदायी हुन्छ जब त्यसलाई सचेत रूपमा एकीकृत गरिन्छ, जसलाई शास्त्रमा उद्यापन भनिएको छ। उद्यापन केवल कर्मकाण्ड होइन, यो त आफ्नो साधनाको ऊर्जालाई आत्मसात गर्ने र अहंकारलाई पूर्ण रूपमा विसर्जन गर्ने कला हो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे प्रतापी राजन दृढधनुवा, जब राजा चित्रबाहुको त्यो अलौकिक रूपान्तरणको कथा समाप्त भयो तब राजा दृढधनुवाको हृदयमा परम चेतना भगवान श्री पुरुषोत्तम प्रति अगाध श्रद्धा र भक्तिको उदय भयो। उहाँको अहंकार पग्लियो र आँखामा कृतज्ञताको आँसु छल्किए। राजा दृढधनुवाले आफ्ना दुवै हात जोडेर मस्तक झुकाउँदै महायोगी महर्षि वाल्मीकिका चरण कमलमा प्रार्थना गर्दै भन्नुभयो, हे ज्ञानका सागर, हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको मर्म र अमृत हे ज्ञानका सागर हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको मर्म अमृत जस्तै पावन छ, जसले मेरो मनको अज्ञानता र भ्रमको अन्धकारलाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। हे महात्मन, हजुरले मलाई आन्तरिक प्रकाशको महत्व र हजुरले मलाई आन्तरिक प्रकाश अर्थात् दीपदानको महत्व त सविस्तार बताउनु भयो, अब कृपा गरेर मलाई यो बुझाइदिनुहोस् कि यस साधनालाई आफ्नो जीवनमा कसरी स्थापित र एकीकृत उद्यापन गर्न सकिन्छ, यसको मानसिक र आध्यात्मिक विधि के हो, हामीले आफ्नो चेतनालाई कुन स्तरमा उठाएर यस साधनाको पूर्णता पाउने हो, कृपा गरी यो बुझाइदिनुहोस्। राजाको यस्तो निष्कपट र गहिरो जिज्ञासा सुनेर महर्षि वाल्मीकि बडो प्रसन्न हुनुभयो। उहाँले भन्नुभयो, हे राजन, तिमीले अत्यन्तै उत्तम र लोक कल्याणकारी प्रश्न सोध्यौ। उद्यापन बिना गरिएको साधना त्यो वृक्ष जस्तै हो जसमा फल लाग्नु अघि नै हेरचाह छोडिन्छ, अत म तिमीलाई यसको वास्तविक आध्यात्मिक रहस्य बताउँछु, ध्यान दिएर सुन। उद्यापनको लागि सबैभन्दा पहिले समयको छनौट जरुरी छ। उद्यापनको लागि कृष्ण पक्षको अष्टमी, नवमी वा चतुर्दशीलाई उत्तम मानिएको छ। चन्द्रमा मनको प्रतीक हो र कृष्ण पक्षमा चन्द्रमा क्षीण हुँदै जान्छ। यसको आध्यात्मिक अर्थ हुन्छ जब साधकले आफ्नो म भन्ने अहंकार र सांसारिक मनलाई पूर्ण रूपमा क्षीण वा शान्त बनाउँछ, तब मात्र ऊ पूर्णताको अधिकारी बन्दछ। साधक सूर्योदय भन्दा अगाडि जब प्रकृति शान्त र दिव्य ऊर्जाले भरिएको हुन्छ तब बिउजनु पर्छ। यो समय आफ्ना विचारहरूलाई सफा गर्ने र आफ्नो केन्द्र राधा कृष्ण अर्थात् प्रकृति र पुरुषको सन्तुलनमा स्थिति हुने दिन हो। साधक नित्य ब्रह्म मुहूर्तमा जागरण गर्नुपर्दछ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, यस साधनाको पूर्णताको लागि 30 ज्ञानी र सदाचारी आत्माहरूलाई आमन्त्रित गर्ने विधान छ। यो संख्या केवल व्यक्तिहरूको मात्र होइन, बरु महिनाका 30 दिनहरूको प्रतीक हो, जसको वास्तविक अर्थ हुन्छ जीवनका प्रत्येक दिन र प्रत्येक क्षणलाई पवित्र र आदरणीय मान्नु। जब हामी अरूलाई आदरपूर्वक सेवा र भोजन अर्पण गर्दछौं तब हामी वास्तवमा आफ्नो संकुचित घेराबाट बाहिर निस्केर समष्टि चेतनासँग जोडिरहेका हुन्छौं। यदि कसैसँग भौतिक साधनको कमी छ भने शास्त्रले लचकता दिएको छ,
उसले 5 वा 7 जनालाई मात्र पनि आमन्त्रित गर्न सक्दछ, किनभने परम चेतनाले हाम्रो भौतिक वस्तु वा संख्या हेर्दैन। उसले त केवल हाम्रो भाव र श्रद्धाको मूल्याङ्कन गर्दछ। सामर्थ्य हुँदाहुँदै पनि कन्जुसाई गर्नुको अर्थ यो अहंकार हो, यो लोभीपन हो। सामर्थ्य नहुँदा चिन्तित हुनु यो भने अज्ञानता हो। मध्याह समयमा एउटा सुन्दर र पवित्र मण्डप र 4 कलशको स्थापना गरिन्छ। यसको भौतिक रूप जस्तो भए पनि यसको आध्यात्मिक रूप अत्यन्तै गहिरो छ। मण्डप यो हाम्रो शरीर र मनको प्रतीक हो, जसलाई सफा, सात्विक र व्यवस्थित राख्नुपर्छ। 4 कलश, यी 4 कलशहरू 4 दिशा र 4 वेदका प्रतीक हुन्, जसले हाम्रो जीवनका 4 आयाम, धर्म, अर्थ, काम र मोक्षलाई सन्तुलित बनाउने संकेत गर्दछन्। यी 4 कलशहरूमा भगवान श्री विष्णुका 4 दिव्य स्वरूप चतुर्व्यूहको आह्वान गरिन्छ, जुन मानव चेतनाका 4 अवस्थाहरू हुन्। भगवान वासुदेव, उहाँ शुद्ध चेतना, आत्मा र सर्वव्यापकताको प्रतीक हुनुहुन्छ। भगवान शंकरसन अर्थात् हलधर, मानसिक शक्ति, अहंकारको शुद्धिकरण र धैर्यको प्रतीक उहाँ हुनुहुन्छ। तेस्रोमा भगवान प्रदुम्न, उहाँ उच्च बुद्धि, विवेक र सृजनात्मक ऊर्जाको प्रतीक हुनुहुन्छ। चौथोमा भगवान अनिरुद्र, वा नियन्त्रित मन र वर्तमान क्षणमा उपस्थित रहने क्षमताको प्रतीक हुनुहुन्छ। जब साधकले यी 4 तत्त्वलाई आफ्नो भित्र सन्तुलित गर्दछ, तब उसको आन्तरिक वातावरण नै वैकुण्ठ, जहाँ कुनै कुण्ठा वा मानसिक विकार हुँदैन, बन्न पुग्दछ। मुख्य साधना गर्नु अघि प्रायश्चित र देह शुद्धिको विधान छ। यसको अर्थ आफ्ना पुराना नकारात्मक संस्कार, अपराध बोध र पापहरूसित मानसिक रूपमा मुक्त हुनु हो। जबसम्म मन विगतको बोझबाट मुक्त हुँदैन, तबसम्म ध्यान गहिरो हुन सक्दैन। त्यसपछि साधकले आफ्नो जीवन संगिनी स्त्री ऊर्जाको साथमा बसेर पूजा गर्नुपर्दछ। यो संसारमा प्रकृति र पुरुष अर्थात् ईडा र पिङ्गलाको सन्तुलनको प्रतीक हो। मण्डपमा प्रज्वलित गरिने 4 अखण्ड दीपहरू हाम्रा 4 अन्तस्करण, मन, बुद्धि, चित्त र अहंकारलाई सधैँ सजग र प्रकाशमान राख्ने प्रतीक हुन्। साधनाले जब परिपक्वता लिन्छ, तब साधकले परम चेतनालाई अर्घ अर्पण गर्दछ। अर्घ अर्पण गर्दा यो मन्त्र उच्चारण गर्नुपर्दछ। नमस्कार प्रपन्नाय राधा शैतमे अर्घ गृहणवे, अर्थात् हे प्रकृति र पुरुषका साक्षात स्वरूप, म आफ्नो सम्पूर्ण अहंकार र अस्तित्व हजुरको चरणमा समर्पण गर्दछु। मेरो यो सचेत अर्घ स्वीकार गर्नुहोला। त्यसपछि साधकले साष्टाङ्ग दण्डवत प्रणाम गर्नुपर्दछ। भुइँमा सिधा सुतेर प्रणाम गर्नुको अर्थ वैज्ञानिक र आध्यात्मिक अर्थ हो आफ्नो अहंकारलाई भुइँमा खसालेर पूर्ण रूपमा शून्य हुनु। जब मनुष्य शून्य हुन्छ, तब मात्र ऊ अनन्तसँग एकाकार हुन सक्छ। आदरणीय श्रोता, यस अध्यायमा वस्त्र, अन्न, जुत्ता र विभिन्न वस्तुहरूको दानको चर्चा छ, जसलाई रूढिवादी नजरले हेर्दा यो केवल वस्तु लेनदेन देखिन्छ, तर यसको वास्तविक आध्यात्मिक दर्शन अनाशक्ति भाव हो। वस्त्र र आभूषणको दान यसले सिकाउँछ कि बाह्य पहिचान र भौतिक सुन्दरता स्थायी होइनन्। आफूसँग भएका उत्तम वस्तुहरू अरूलाई सहजै सुम्पिन सक्नु यो मनको उदारता हो। 8 प्रकारका पद र जुत्ताको दान यो जीवनको यात्रामा हिँड्ने अन्य यात्रुप्रति करुणा र सहानुभूतिको प्रतीक हो। जुत्ताको दानले सिकाउँछ कि अध्यात्मको मार्गमा हिँड्ने साधकका खुट्टामा नम्रता हुनुपर्छ र उसले अरूको मार्गलाई पनि सहज बनाउन मद्दत गर्नुपर्छ। त्यस्तै श्रीमद् भागवत महापुराणको दान यो सबैभन्दा ठूलो दान हो। भागवत कुनै साधारण पुस्तक होइन, यो सर्वोच्च ज्ञान र आत्म साक्षात्कारको वाणी हो। ज्ञानलाई आफ्नो भित्र मात्र सीमित राख्नु यो स्वार्थ हो। आफूले पाएको आध्यात्मिक प्रकाश अरूलाई बाँड्नु नै ज्ञानको वास्तविक दान हो।
महर्षि वाल्मीकि साधकलाई बिउजाउँदै भन्नुहुन्छ, हे राजन, यो संसारमा हाम्रो जीवन कमलको पातमा रहेको पानीको थोपा जस्तै चञ्चल र क्षीण भङ्कर छ। जीवनम जलबिन्दुवत चञ्चलम। हाम्रो चेतनालाई रूपान्तरण गर्ने र अनासक्तिको अभ्यास गर्ने काममा भोलि भनेर ढिलाइ गर्नु हुँदैन। शुभ र कल्याणकारी कार्य अहिले र यसै क्षणमा गर्नुपर्दछ। जसले यस प्रकार आफ्नो अहंकारलाई विसर्जन गरेर चेतनाका आयामहरूलाई बुझेर अनासक्त भई जीवन जिउँछ, उसको मृत्यु एउटा उत्सव बन्दछ। उनीहरूका लागि अलौकिक विमान आउनुको अर्थ हो उनीहरूको चेतना यति उच्च हुन्छ कि मृत्युको समयमा उनीहरूको तल्लो चक्रबाट मुक्त भएर उर्ग गतिमा जान्छन्। त्यस्तो मुक्त आत्मा गोलोकको धाममा प्रवेश गर्दछ। गोलोक कुनै भौतिक स्थान मात्र होइन, यो त परम आनन्द, पूर्ण शान्ति र शुद्ध चेतनाको त्यो अवस्था हो जहाँ पुगेपछि मनुष्य जन्म मृत्यु रोग र मानसिक कष्टको द्वन्द्वबाट सधैँका लागि मुक्त हुन्छ। सुतजी भन्नुहुन्छ, हे ऋषिहरू, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई पुरुषोत्तम मासको साधनाको यो परम पावन आन्तरिक र कल्याणकारी रहस्य बुझाउनु भयो। यो सुनेर राजाको मनमा सम्पूर्ण संशयहरू हटे। उनले बुझे कि अध्यात्म कुनै बाह्य प्रदर्शन होइन, यो त आफ्नो भित्रको कसिङ्गर सफा गरेर परमात्मासँग एकाकार हुने विज्ञान हो। राजा दीन धनवाले यस चेतनालाई आफ्नो जीवनमा कसरी उतारे र उनी कसरी आत्मसाक्षात्कारको शिखरमा पुगे, यो सम्पूर्ण अलौकिक वृत्तान्त अब आगामी 26 अध्यायमा प्रकट हुनेछ। तबसम्मका लागि आफ्नो भित्रको त्यो परम प्रकाशलाई चिन्नुहोस् र भन्नुहोस्, श्री राधा पुरुषोत्तम भगवान की जय। श्री राधा पुरुषोत्तम भगवान की जय। श्री राधा पुरुषोत्तम भगवान की जय। इति श्री पद्म पुराणे अधिक मास महात्मे आध्यात्मिक व्रतोद्धापन विधि नाम 25 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौं।
8: जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
12: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
13: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
12: सेमिनार गोष्ठीका लागि उपयुक्त
13: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
13: सम्पर्क नम्बर
12: 9141470164,
13: 9032345451,
12: 9849527181।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई

0: बेला बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिभानी साके 1948, सृष्टिदो गताब्दा 1955-88, 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 28 गते बृहस्पतिबार, तदनुसार जुन महिनाको 11 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, एकादशी तिथि, अश्विनी नक्षत्र, शोभन आनन्द आदि योग, बब कर्ण मानस योग। आज चन्द्रमा मेष राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:09 सूर्योदय हुनेछ। आदरणीय श्रोता, आज परामा एकादशी व्रत हो। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

0: यस बेला बिहानको 5:30 बजेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति।
1: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर
4: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति
5: आदरणीय श्रोता आज हामी पवित्र पुरुषोत्तम महिनाको 26 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 26 अध्याय।

र पुण्यदायी। श्री पुरुषोत्तम मास व्रत उद्यापन विधि अत्यन्तै एकाग्र चित्त भएर श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी अधिक मासको कृष्ण पक्षको विशेष तिथिहरूमा दिव्य मण्डपको निर्माण गरेर तामा वा माटोका चारवटा छिद्ररहित कलशहरू स्थापना गरिन्छ र ती कलशहरूमा भगवान श्रीहरिका चार प्रमुख स्वरूपहरू वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्धको आह्वान गरी साक्षात बाङ्मय स्वरूप श्रीमद् भागवत महापुराणको दान गरेर साधनालाई पूर्णता दिइन्छ। अब यस 26 अध्यायमा यो आध्यात्मिक यात्रा एउटा अत्यन्तै महत्वपूर्ण, सूक्ष्म, व्यवहारिक र वैज्ञानिक चरणमा प्रवेश गर्दछ। संसारमा कुनै पनि व्रत, तपस्या वा आन्तरिक अनुशासनको प्रारम्भ जति महत्वपूर्ण हुन्छ, त्यसको समाप्ति र नियमहरूको विसर्जन पनि त्यत्तिकै जिम्मेवारीपूर्ण र सावधानीपूर्ण हुनुपर्दछ। जब कुनै साधकले एक महिनासम्म आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राखेर कतिपय कडा शारीरिक र मानसिक प्रतिबन्धहरू एवं तपस्याहरूको पालन गर्दछ, तब त्यो साधनाको ऊर्जालाई आन्तरिक रूपमा आत्मसात गरिसकेपछि बाह्य नियमहरूलाई कसरी शास्त्रीय र सचेत विधिले विसर्जन गर्नुपर्दछ, त्यसको सम्पूर्ण विधान यस अध्यायमा वर्णित छ। महर्षि वाल्मीकिले राजा दृढधनुवाको संशय निवारण गर्नका लागि नियम त्यागको त्यो अलौकिक विधान वर्णन गर्नुहुनेछ, जसको पालन गर्नाले मनुष्यका कायिक, वाचिक र मानसिक तीनै प्रकारका घोर विकारहरू समूल नष्ट हुन्छन् र उसले परब्रह्मको सामुज्य मुक्ति प्राप्त गर्दछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलताहरू, चिन्ताहरू र बाह्य विचारहरूलाई त्यागेर भक्ति रस र ज्ञान रसले ओतप्रोत भएको यो दिव्य प्रसंग परम एकाग्रताका साथ श्रवण गर्नुहोस्। हे ऋषिगण, गोमती नदीको किनारमा अवस्थित यो नैमिषारण्य क्षेत्र केवल एउटा भौतिक वन होइन, यो त साक्षात भगवान नारायणको कालचक्रको परिधि शान्त भएको पुण्यभूमि हो। यसको अर्थ यो हो कि जहाँ पुगेपछि मानिसको संकुचित अहंकार र वासनाको चक्र घुम्न छोडेर स्थिर हुन्छ, त्यही अवस्था नै नैमिषारण्य हो। यहाँको वायुमा पनि सजगता छ, यहाँका रुख बिरुवा पनि निरन्तर अस्तित्वको उत्सवमा लीन देखिन्छन्। यस दिव्य अवस्थामा जब सुतजीले उद्यापनको महिमा समाप्त गर्नुभयो, तब सौनक आदि ऋषिहरूका आँखा कृतज्ञ र प्रेमाश्रुले भरिए। उनीहरूको हृदयमा परम चेतनाप्रति अगाध श्रद्धाको सञ्चार भयो। ऋषिहरूले आफ्ना दुवै हात जोडेर बडो नम्रताका साथ सुतजीलाई विन्ती गरे। हे ज्ञानका प्रकाशक सुतजी, हजुरको मुखार बिन्दबाट निस्किएको यो पुरुषोत्तम मासको मर्म अमृत भन्दा पनि बढी मधुर र आत्मालाई तृप्त पार्ने खालको छ। यस बोधले हाम्रा मनका अज्ञानता र अलमलका सम्पूर्ण अन्धकारहरूलाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। हे महात्मन, हजुरले साधनाको उद्यापनको विधि त बताउनुभयो, तर महिनाभरि लिएका ती कठिन शारीरिक र मानसिक नियमहरूलाई चेतनाको स्तरमा कसरी समाप्त गर्ने? साधकले जुन जुन भौतिक र इन्द्रियगत वस्तुहरूको त्याग गरेको छ, तिनलाई कसरी पुनः ग्रहण गर्ने वा कसरी विसर्जन गर्ने? कृपा गरेर यो गम्भीर रहस्य पनि हामीलाई विस्तृत रूपमा बताइदिनुहोस्। ऋषिहरूको यस्तो लोक कल्याणकारी र निष्कपट जिज्ञासा सुनेर सुतजी बडो प्रसन्न हुनुभयो। उहाँले भन्नुभयो, हे ऋषिहरू हो, हजुरहरूले साक्षात जगतको आत्मिक हित गर्ने प्रश्न सोध्नुभयो। अब महर्षि वाल्मीकिले राजा दृढधनुवालाई जुन प्रकारले नियम त्यागको विधि सम्झाउनु भएको थियो, म त्यही इतिहास हजुरहरूलाई सुनाउँछु। ध्यान दिएर सुन्नुहोला। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे प्रतापी महाराज दृढधनुवा, जब मैले तिमीलाई उद्यापनको त्यो विशद र अलौकिक विधि सुनाए, तब तिम्रो अनुहारमा एउटा अभूतपूर्व आध्यात्मिक चमक देखियो। तिम्रो हृदय शुद्ध भयो र तिमी साक्षात परमात्माको चरणमा पूर्ण रूपमा समर्पित भयो। तर मलाई थाहा छ, तिम्रो मनमा अझै एउटा सूक्ष्म र गम्भीर जिज्ञासा बाँकी छ कि महिनाभरि लिएका ती कठिन शारीरिक र मानसिक अनुशासनहरूलाई कसरी सन्तुलित रूपमा विश्राम दिने। हे राजन, जब कुनै मनुष्यले साधनाको आरम्भमा परमात्माको अगाडि संकल्प गरेर कतिपय प्रिय

वस्तुहरूको त्याग गर्दछ वा विशेष नियमहरू धारणा गर्दछ तब साधनाको समाप्तिमा ती नियमहरूलाई बिना कुनै सजगता अचानक र मनपरी ढंगले छोड्नु आत्मिक विकासको दृष्टिकोणले सही हुँदैन। यदि कसैले बिना विधि र सचेतता नियम छोड्दछ भने उसलाई व्रत वैकल्प दोष लाग्न सक्दछ। यसको मानसिक अर्थ यो हो कि कडा अनुशासनपछि अचानक संयम गुमाउँदा मन पुनः पुरानै विकार र वासनाको खाडलमा तीव्र गतिले खस्न सक्छ, जसले गर्दा महिनाभरि कमाएको आत्मिक ऊर्जा नष्ट हुन्छ। जसरी एउटा कुशल युद्धले युद्धको मैदानमा प्रवेश गर्दा र त्यहाँबाट सुरक्षित रूपमा फर्कदा विशेष नियम र सुरक्षाको पालन गर्दछ, त्यस्तै गरी आध्यात्मिक साधकले पनि नियमहरू ग्रहण गर्दा र त्याग्दा मानसिक सन्तुलन कायम राख्नुपर्दछ। तसर्थ सम्पूर्ण मानसिक विकारहरूको पूर्ण नाश गर्नका लागि र परब्रह्मको परम अनुकूलता प्राप्त गर्नका लागि विधिपूर्वक ग्रहण गरिएका ती नियमहरूको त्याग गर्ने जुन आन्तरिक विधि छ त्यसलाई म तिम्रो सामु विस्तारपूर्वक वर्णन गर्दछु। यस विधिलाई बुझ्नाले मनुष्यको साधना पूर्ण रूपमा अभेद्य, सुरक्षित र अक्षय बन्न पुग्दछ। यो नियम त्यागको विधि नै साधनाको मुकुट हो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज दृढधनुवा, पुरुषोत्तम मासमा कतिपय उच्च कोटिका साधकहरूले अयाचित व्रत धारण गरेका हुन्छन्। अयाचित व्रत भनेको मानसिक आत्मनिर्भरताको अत्यन्तै कठिन साधना हो। यसमा साधकले कसैसँग केही पनि नमागी आफ्नो व्यक्तिगत इच्छा बिना अस्तित्वको इच्छाले स्वत जे प्राप्त हुन्छ त्यसैलाई मात्र प्रसाद समान मानेर ग्रहण गर्दछ। यदि कसैले केही दिएन भने उनीहरू पूर्ण रूपमा सन्तुष्ट भई निराहार बस्दछन्। त्यसै गरी कतिपय मनुष्यले दिनभरि कठोर मानसिक संकल्पका साथ उपवास बसेर केवल रात्रिको समयमा मात्र भोजन गर्ने नियम लिएका हुन्छन्। यस्तो अयाचित व्रत वा रात्रिकालीन भोजनको नियम लिएका साधकले साधना समाप्त भएपछि नियम त्याग गर्दा ज्ञानका भण्डार सदाचारी र तत्त्वज्ञानी व्यक्तिहरूलाई बडो श्रद्धाका साथ आमन्त्रित गरेर तृप्त हुने गरी अनेक प्रकारका सात्विक व्यञ्जनहरू भोजन गराउनु पर्दछ। उनीहरूलाई भोजन गराइसकेपछि आफ्नो सामर्थ्य अनुसार शुद्ध र पवित्र सुवर्णको दान गर्नुपर्दछ। हे राजन, यसको आध्यात्मिक रहस्य बुझ। सुवर्ण भनेको साक्षात तेज र सौर्य ऊर्जाको प्रतीक हो। सुन दान गर्नु भनेको आफ्नो भित्रबाट प्रकट भएको चेतनाको प्रकाश र तेजलाई समष्टिका लागि समर्पित गर्नु हो। यसले मनुष्यको जिब्रो बाढी र अन्नको उपभोगद्वारा भएका समस्त ज्ञात अज्ञात दोषहरूलाई पखाल्दछ। जो मनुष्यले महिनाभरि मुखलाई पूर्ण संयममा राखेर आयचित भोजन गर्यो उसले आफ्नो भित्रको सौर्य प्रकाश अरूलाई बाँडेपछि मात्रै आफ्नो त्यो नियम पूर्ण भएको मान्दछ। यसले साधकको जीवनमा कहिले पनि आन्तरिक र बाह्य वैभवको अभाव हुन दिँदैन। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे दृढधनुवा, पुरुषोत्तम मासमा शरीर र चित्तलाई पूर्ण रूपमा शुद्ध पार्नका लागि कतिपय साधकहरूले अत्यन्तै कठिन मार्ग रोज्दछन्। उनीहरू पूरै महिनाभरि निराहार वा केवल पानी मात्र खाएर बस्ने र केवल महिनाको अन्तिम दिन मात्र अन्न ग्रहण गर्ने कडा संकल्प लिएका हुन्छन्। यो व्रत साधारण मनुष्यको शारीरिक क्षमताभन्दा बाहिरको कुरा हो। यसले शरीरका सम्पूर्ण धातु र कोषहरूलाई पवित्र बनाउँदछ। जब यस्तो कडा नियम लिएको मनुष्यले आफ्नो व्रत समाप्त गर्दछ तब उसले नियम त्यागको एउटा ठूलो परम पावन दूध दिने शान्त स्वभावकी र बाछो सहितको गाईको दान गर्नुपर्दछ। उसलाई सुन्दर वस्त्र र आदरका साथ योग्य सुपात्रलाई सुम्पिनु पर्दछ। हे महाराज, अध्यात्ममा गौदानलाई सर्वोत्कृष्ट दान मानिनुको कारण यसको कारुणिक र जीवनदायी स्वरूप हो। गाई भनेको निस्वार्थ सेवा, पोषण र भूमिको जीवन्त शक्ति हो। अमावस्याको दिन भोजन गर्ने नियम लिएको मनुष्यले जब आदरसहित गौदान गर्दछ तब उसको संकुचित पारिवारिक कर्म र पितृदोषहरू मेटिन्छन्। यस दानको अर्थ हो आफूले पाएको परम शुद्धि र जीवन ऊर्जालाई समाजको पोषणका लागि अर्पण गर्नु। यसले साधकको अहंकारलाई पूर्ण रूपमा पगालेर शून्यतामा लैजान्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन,
पुरुषोत्तम मासमा शरीरको बाह्य र आन्तरिक शुद्धिका लागि कतिपय भक्तहरूले प्रत्येक दिन प्रातः कालमा स्नान गर्दा जलमा अमलाको रस वा अमलाको चूर्ण मिसाएर स्नान गर्ने नियम लिएका हुन्छन्। हे दृढ धनुभा, अमला भनेको साक्षात करुणा र पोषणको प्रतीक हो। पौराणिक मान्यता अनुसार यो परमात्माको प्रेम आश्रुबाट उत्पन्न भएको पवित्र वृक्ष हो, जसमा प्रकृतिको समृद्धि र महालक्ष्मीको ऊर्जाले बास गर्दछ। अमलाको जलले स्नान गर्नाले मनुष्यको शरीरमा रहेका समस्त नकारात्मक ऊर्जाहरू, मानसिक तनाव, शारीरिक विकारहरू र आत्मिक दरिद्रता नष्ट हुन्छन्। यसरी महिनाभरि अमला स्नानको नियम पालन गर्ने साधकले व्रतको समाप्तिमा नियम त्याग गर्दा उत्तम सुपात्रलाई प्रचुर मात्रामा गाईको शुद्ध दूध वा ताजा मिठो दही दान गर्नुपर्छ। दूध र दही साक्षात सात्विक आहारका र जीवनको मन्थनबाट निस्किएका पवित्र तत्त्वहरू हुन्। यी वस्तुहरू निर्मल मनका प्रतीक हुन्। परमात्माको प्रसन्नताको लागि जब अमला स्नान गर्ने साधकले दूध वा दहीको दान गर्दछ, तब उसको चित्त निरोगी र तेजोमय बन्दछ। अनुहारमा दिव्य कान्ति आउँछ र उसको जीवनमा सधैँ आरोग्यता, आन्तरिक सुख र शान्ति छाउँछ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज, पुरुषोत्तम मासमा धेरै जस्तो साधकहरूले आफ्ना मनपर्ने र प्रिय फलहरूको त्याग गरेका हुन्छन्। जस्तै कसैले आँप नखाने, कसैले केरा नखाने वा कसैले केवल एक प्रकारको फल मात्र खाएर पुरै महिना बिताउने नियम लिएका हुन्छन्। फलहरूको त्याग गर्नाले मनुष्यको स्वादप्रतिको अति आसक्ति र जिब्रोको चञ्चलता नष्ट हुन्छ। यस्तो फलको नियम लिएका साधकले व्रतको समाप्तिमा आफ्नो नियम त्याग गर्दा ज्ञानी